0: روشنی جو قافلو منزل طرف گامزن، مظہر اسکول سسٹم محراب پور، شاندار تدریسی عمارت، پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد، محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو، بائک کار پارکنگ، بہترین فرنیچر، شاندار کمپیوٹر، فزکس، کیمسٹری بایولوجی جو لیبارٹریوں، آڈیو ویژول لیکچر سسٹم جی سہولت، کیمسٹری، فزکس، بایولوجی، ریاضی انگلش تے خصوصی توجہ، انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ، راندن جو میدان اتے منعقد تھیندڑ مقابلہ، تحریر، تقریر ذہنی آزمائش جا مقابلہ، پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجو ہی مظہر اسکول سسٹم مہراپور جی وزٹ کریو۔ ودھیک رابطے لائے ڈاکٹر الطاف حسین میمن، مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم، کانٹیکٹ نمبر 03000027234، نثار احمد میمن، پرنسپل مظہر اسکول سسٹم مہراپور، کانٹیکٹ نمبر 3018654533।
1: جدید ٹیکنالوجی سے تیار کیل اعلی معیار جو سونا یوریا، جن جو موتی جڑو دانو چھٹائی کرنے میں آسان، بے نائٹروجن کے دیر تائیں دستیابی کرے فصل کے انیا بھی شاندار، سونا یوریا گرینولر مٹی جو مان ودھائے۔
2: आशिक होंडा शोरूम मेहरापुर एटलेस होंडा मोटरसाइकिल जो पर एतमाद आई मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब है। सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज्ड जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट, RPM जी एडजस्टमेंट कंप्यूटराइज्ड जापानी मशीन जरिए कई वन्य थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी जैर निगरानी। आशिक होंडा मोटर्स, एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर, राप्ती जिलाए आसिम हुसैन आराई 03073592120।

0: ट्रेन ऐं कालम में मौजूद आहिनि। फ़ौजी ॿाहिरनि लाइ ख़ुसूसी रियायत हूंदी। राब्ते लाइ फ़ौजी अब्दुल करीम 0301-5431-456 ऐं तौकीर अहमद 0306-1623-793।
1: सोना यूरिया ग्रेनुलर जदीद टेक्नोलॉजी सां तयार कयल आला मयार जो सोना यूरिया। सोना यूरिया ग्रेनुलर मिट्टी जो मान वधाए।
2: जिंदगी गुजारियो एतमाद सां कुरान के समझी बुधंदा रहो। डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोजानो सुबह 9:05 ते सिर्फ GFM 88 नेटवर्क ते। खुशखबरी, लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ड जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे, बाजू, टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट। बार बार वेक्स और शेविंग से निजात, नरम, साफ और खूबसूरत जिल्द, कम वक्त बेहतरीन नतायज। अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ। आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद, खरी रोड, मेहरापुर 0300-338-5569। खुशखबरी, अपनी जिल्द को दे नई ताजगी, चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है गहरी सफाई और फोरी ग्लो। जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन, साफ, तरोताजगी और जवान नजर आने वाली जिल्द जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद, थरी रोड, मेहरापुर 0300-338-5569। खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज। एक्सोसोम्स एंड PRP ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार। कमजोर जड़ों को मजबूत बनाए, नए बालों की निशोनुमा में मदद दे, बालों को घना और सेहतमंद बनाए। घने, मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद, खरी रोड, मेहरापुर 0300-338-5569।
3: आशिक होंडा शोरूम मेहरापुर, एटलेस होंडा मोटरसाइकिल पर एतमाद, अइमा अख्तियार 3S डीलर, आशिक होंडा मोटर्स मेहरापुर, जिते नई मोटरसाइकिल जी सेल, कंपनी जे मुकरर कयल रेट ते दस्तियाब आहे। सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर, सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। आशिक होंडा मोटर्स ते पंहिंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए, जिन्हें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट, RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन्य थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी। आशिक होंडा मोटर्स, एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर, राप्ती जिलाए आसिम हुसैन आराई
4: मुबारक, मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी आए।
5: अदा जल्दी कर मुखे बुंजी एड्रेस तो बुदा।
6: ऑफिस जी मेरापुर FM 94, नज़्द गर्ल्स डिग्री कॉलेज, हालानी रोड, मेरापुर।
4: राबते लाए हाकिम अली जिसकानी
7: 0301-399-2836।
8: हरदान पाकिस्तान,
9: अफसार अहमद के साथ।
7: پاکستان کی تان ہر انداز میں گونجی، موسیقی کے نئے نئے اور قدیم روایتی سب ہی رنگ ہمارے قومی نغمات میں شامل ہیں۔ کئی فنکاروں نے یہ نغمات اپنے روایتی انداز میں گائے تو کئی گلوکار روایتی انداز میں جوشیلی جدت پیدا کر کے ان نغمات کو امر کر دیتے ہیں۔ ملکہ غزل فریدہ خانم، جو خود سراپا غزل بھی ہیں، انہوں نے بھی قومی نغمات میں اپنی آواز کی تانے بکھیری اور بیش بہا قومی نغمات ریڈیو پاکستان اور پاکستان ٹیلی ویژن کے لیے ریکارڈ کروائے۔ فریدہ خانم، جنہوں نے بنگال کے شہر کلکتہ میں آنکھیں کھولی تھیں لیکن پھر امرتسر چلی آئیں، تو بنگال کے گلے کا حسن اور پنجاب کی تانے دونوں ان کی آوازوں میں شامل ہو گئیں۔ فریدہ خانم کا شمار بھی انہی فنکاروں میں ہوتا ہے جنہوں نے جنگ ستمبر میں قومی نغمات کے جزیرے میں قدم رکھا اور پھر مختلف وقتوں میں کئی یادگار قومی نغمات ریکارڈ کروائے جو اب نایاب ہو چکے ہیں۔ 1974 میں فریدہ خانم نے ریڈیو پاکستان کے پروڈیوسر جناب حمید نسیم کا تحریر کردہ قومی نغمہ نیم غزلی انداز کے ساتھ ریکارڈ کروایا، جس کی تانے پورے ملک میں گونجی۔ یہ نغمہ پاکستان کی جانب سے پوری دنیا کو دوستی اور امن کے پیغام کا اعلان تھا اور اس میں اس وقت کی حکومت کے منشور یعنی مساوات کو بھی اہمیت دی گئی۔ ابتدا میں اس نغمے کے بے شمار ریکارڈز بنے جو ہاتھوں ہاتھ فروخت ہو گئے، لیکن پھر یہ نغمہ بھی نایاب ہو گیا، لیکن سننے والوں کو آج بھی ضرور یاد ہوگا۔ تو آئیے سماعت کرتے ہیں لال محمد کی موسیقی سے سجا فریدہ خانم کا یہ قومی نغمہ جو انہوں نے ریڈیو پاکستان کراچی پر ریکارڈ کروایا تھا۔

0: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज, एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार, कमजोर जड़ों को मजबूत बनाए, नए बालों की निशोनुमा में मदद दे, बालों को घना और सेहतमंद बनाए। घने मजबूत और खूबसूरत बालों के लिए आज ही राबता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद, थरी रोड मेहरापुर, 03003385569।
1: सोना से है कामयाबी स्कीम के तहत सोना की जदीद और ज्यादा अफादियत वाली खादें खरीदें और पाएं बेशुमार कीमती इनामात।
2: सोना यूरिया ग्रेनुलर जदीद टेक्नोलॉजी साथ तैयार कर आला मयार जो सोना यूरिया, सोना यूरिया ग्रेनुलर मिट्टी जो मान वधाए।
3: रोशनी का काफिला मंजिल की तरफ गामजन, मजहर स्कूल सिस्टम मेहरापुर, शानदार तालीमी इमारत, प्रोफेसर कुर्बान अली मेमन, एयर कंडीशन्ड एकेडमिक ब्लॉक का इनेकार, मेहनती मुशाक और तजुर्बेकार तदरीसी अमला, सरसब्ज बागीचा, बेहतरीन फर्नीचर, शानदार कंप्यूटर, फिजिक्स केमिस्ट्री बायोलॉजी की लैब्स, ऑडियो और विजुअल लेक्चर सिस्टम की सहूलत, केमिस्ट्री फिजिक्स बायोलॉजी रियाजी और इंग्लिश पर खुसूसी तवज्जा, एंट्री टेस्ट के लिए मेडिकल और इंजीनियरिंग में काबिले तहसीन नताइज, खेलों का मैदान और वहां मुनक्किद होने वाले मुकाबले, तहरीर तकरीर और जहनी आजमाइश के मुकाबले, स्टडी टूर्स, अपनी आँखों के नूर बच्चियों और प्यारे बेटों की मयारी तालीम तरबियत के लिए आज ही मजहर स्कूल सिस्टम मेहरापुर का विजिट करें। मजीद राबते के लिए डॉक्टर अल्ताफ हुसैन मेमन, मैनेजिंग डायरेक्टर मजहर स्कूल सिस्टम, 03000027234। निसार अहमद मेमन, प्रिंसिपल मजहर स्कूल सिस्टम मेहरापुर, 03013865453।
4: खूबसूरती का असल राज सिर्फ दी स्किन ब्यूटी क्रीम, इसमें मौजूद विटामिन ई बीड्स और जदीद माइक्रो बीड्स फॉर्मूला आपकी जल्द को बनाए निखरी और चमकदार सिर्फ दो दिन में। डार्क स्पॉट्स को करें फेड और दे कुदरती असली ग्लो। दी स्किन ब्यूटी क्रीम, असली ग्लो हर दिन का शो।
1: सोना से है कामयाबी स्कीम के तहत सोना की जदीद और ज्यादा अफादियत वाली खादें खरीदें और पाएं बेशुमार कीमती इनामात।
5: मेहरान आयरन स्टोर हालानी होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
6: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तियाब आई।
5: हाँ यचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी।
6: राबते लाए प्रोप्राइटर गुलाम नबी मुगल, 03003204372 आई 02424601000।
7: खुश खबरी, जर्मन होम्योपैथिक क्लिनिक सामूह वधन पोटा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एमए डीएचएमएस सिंध आरएचएमबी इस्लामाबाद होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर ए सूमर ते सुबह 10 का शाम 5 वगे ताई मरीजन जो इलाज कंदा आहिन। हर जुमे छंछर ए आचर ते बगैर फीस जे चेकअप कयो वेंदो। याद रखंदा मरीजन के दवा स्टोर दा वठनी पौंदी। माहिरे अमराज नक कन गलो पुरानो नज़लो निचो मथे जो सूर नजर जी कमजोरी कन जो वहन कन जो सूर घट बुधन में अचन शुगर ब्लड प्रेशर दिल जा मर्ज फालिज खंग टीबी मादे जी अल्सर मादे जी जलन दिली जो वधन जिगर जा मर्ज हेपेटाइटिस बी सी गुर्दे जी पथरी मसाने जी पथरी जो बगैर ऑपरेशन जी कामयाब इलाज कयो वने तो। गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे की खारिश फट फुरड़ियों बारन में कद जो न वधन मर्दन ए औरतन में वजन जो न वधन उनन सबनी बीमारन जो कामयाब इलाज कयो वने तो। राबते लए 03011 96 851।
8: السلام علیکم ادا.
9: وعلیکم السلام ادا. چھو پریشان آئیں
8: ادا؟ نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
9: ادا؟ دکان جی مشوری کرائی تھئی
8: نا ادا؟
5: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو. مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی. کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرائن تے دلی نہ تھی چوی.
8: مجھے دکان جی بے ڈرندی.
9: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی آئے.
8: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا.
5: آفیس جی میرا پور ایف ایم 94 نزد گرلس ڈگری کالج حالانی روڈ میرا پور. رابطے لائے منصور احمد میمن 0301-380-8347.
10: مہراب پور کے ہو تو آواز بھی مہراب پور کی ہے. سنتے رہو جی ایف ایم 94.
11: پاکستان بنانے والے
12: رکھی جنہوں نے بنیاد آج بھی ہیں یاد.
11: پاکستان بنانے والے
13: تحریک پاکستان کے ممتاز رہنما سیاستدان مولوی ابوالقاسم فضل الحق 26 اکتوبر 1873 کو بنگال کے ایک چھوٹے سے گاؤں ستوریا میں پیدا ہوئے.
14: مسلمانوں کی تعلیمی پسماندگی کو دور کرنے کے لیے ابوالقاسم فضل الحق نے نہایت سنجیدگی سے کوششیں کی. اس مقصد کے لیے انہوں نے 2 پرچوں کا اجرا کیا.
13: فضل الحق مسلم لیگ کے شروع سے ممبر رہے. مسلم لیگ کے باقاعدہ قیام سے بیشتر اس کے لیے آئین اور منشور کی تیاری کے لیے جو 4 رکنی کمیٹی بنائی گئی تھی ابوالقاسم فضل الحق اس کمیٹی میں شامل تھے.
14: فضل الحق مسلم لیگ کے شروع سے ممبر رہے. مسلم لیگ کے باقاعدہ قیام سے بیشتر اس کے لیے آئین اور منشور کی تیاری کے لیے جو 4 رکنی کمیٹی بنائی گئی تھی ابوالقاسم فضل الحق اس کمیٹی میں شامل تھے.
13: فضل الحق کو یہاں نواب وقار الملک کے ساتھ کام کرنے کا موقع ملا. 1907 میں فضل الحق ڈھاکہ میں ڈیپٹی مجسٹریٹ مقرر ہوئے.
14: 1912 میں بنگال لیجسلیٹو کونسل کے رکن منتخب ہوئے. 1914 میں بنگال پریزیڈنسی مسلم لیگ کے اجلاس کی صدارت کی. 1913 میں صوبائی مسلم لیگ بنگال کے سیکرٹری مقرر ہوئے. 1916 تک وہ بنگال کے مسلمانوں کی بھرپور نمائندگی کرتے رہے.
13: 1912 میں سینٹرل نیشنل محمدن ایجوکیشنل ایسوسی ایشن بھی قائم کیا. تحریک خلافت کا آغاز ہوا تو اس میں بھرپور حصہ لیا. 1924 میں بنگال کے وزیر تعلیم مقرر ہوئے. مولوی فضل الحق نے 1930 سے 1933 تک لندن میں منعقد ہونے والی 3 گول میز کانفرنسوں میں بھی شرکت کی.
14: 1935 سے وہ انڈین لیجسلیٹو اسمبلی کے رکن منتخب ہوئے. 1940 میں لاہور میں آل انڈیا مسلم لیگ کے جلسے میں قرارداد پیش کی. ان کا یہ کردار ناقابل فراموش ہے.
13: 1943 میں جب خواجہ ناظم الدین کی وزارت بنی تو حزب اختلاف میں شامل ہو گئے. سرحدوں کے تعین کے وقت کھلنا کو پاکستان میں شامل کروانے کے لیے باضابطہ وکالت کی. اس طرح کھلنا پاکستان میں شامل ہوا.
14: پاکستان کے قیام کے بعد مولوی فضل الحق کلکتہ سے ہجرت کر کے ڈھاکہ آ گئے. 1951 میں وہ مشرق پاکستان کے ایڈوکیٹ جنرل بنے.
13: 1955 میں مرکزی وزیر داخلہ. 1956 میں گورنر مشرق پاکستان رہے. مولوی ابوالقاسم فضل الحق کا انتقال 27 اپریل 1962 کو ہوا.
11: پاکستان بنانے والے
12: رکھی جنہوں نے بنیاد آج بھی ہیں یاد.
11: پاکستان بنانے والے